0: آپ نے ٹیون ان کیا ہے ایف ایم 90.0 میگا ہرٹز ریڈیو وتستا, ہم سفر زندگی کا, آپ کی زندگی کی روانی. للیشوری, جنہیں لل دت یا للیشوری شیو یوگنی بھی کہا جاتا ہے, 14ویں شتابدی کی کشمیری سنت کویتری اور شیو درشن کی پرمکھ سادھکا تھی. انہوں نے للواک نام سے جانے جانے والے رہسمئی دوہوں میں جیون, آتما اور ایشور کے گہرے ستیہ ویکت کیے. ان کی وانی میں بھکتی, درشن اور مانوی سمویدنا کا ادبھت سنگم ملتا ہے. للیشوری نے سماج کو بتایا کہ ایشور من کے بھیتر ہے, باہری اڈمبروں میں نہیں. شیو یونی کا ارتھ ہے شیو کی سرجناتمک ارجا, ارتھات وہ دیوی سروت جس سے سرشٹی کی اتپتی ہوتی ہے. کشمیر شیو درشن میں شیو یونی کو سرجن, چیتنا اور شکتی کا پرتیک مانا گیا ہے. للیشوری کی وانی میں شیو یونی کا الیکھ آتم بودھ اور پرم چیتنا کی اوستھا کو سمجھانے کے لیے آتا ہے. للواک شبد کا ارتھ ہے لل یعنی للیشوری, کے واک یعنی وچن یا دوہے. یہ چھوٹے چھوٹے دوہے یا سکتیاں ہیں جن میں انہوں نے سادھنا, آتم گیان, پریم اور سچے ایشور کی انبھوتی کو سرل بھاشا میں ویکت کیا ہے. یہ واک آج بھی کشمیر کی آتما کی آواز مانے جاتے ہیں. ہم نے للیشوری کے للواک کو ہندی اور کشمیری میں تیار کر آپ تک پہنچانے کی کوشش کی ہے. ہم مانتے ہیں کہ یہ للواک ہماری جیون کا رستہ آسان کر دیتی ہے. ان للواک کو سمجھایا ہے ہندی اور کشمیری میں ڈاکٹر راج نہرو جی نے اور آواز دی ہے شریمتی نیرجا پنڈت نے. ان کو تیار کیا ہے جانے مانے فلم نردیشک اور نرماتا اشوک پنڈت نے. تو آئیے سنتے ہیں للواک کی یہ شرنکھلا.
1: نمسکار, آج کا جو للواک ہے بہت ہی وچتر اور بہت ہی مہتوپورن, اور اس کو سمجھنے سے ایک چیز تو سمجھ میں آتی ہے کہ للدت کی جو شیوتو کی سمجھ ہے وہ اتنی گہری ہے کہ ایک عام آدمی اسے سمجھ نہیں سکتا. آج کا وگیان اس کو سمجھنے کا پریاس کر رہا ہے, پرنتو میں پہلے آپ کو للواک بتاتا ہوں. للواک ہے شیو چھی زویل زال وہرویت, شیو چھی زویل زال وہرویت کرنزن منشی تیرت کیت, شیو چھی زویل زال وہرویت کرنزن منشی تیرت کیت زندنے وچھن اد کر مرت, زندنے وچھن اد کر مرت پان مز پان کڑ ویسرت کیت. للدت کہتی ہے کہ شیو شی زویل زال وہرویت, شیو جو ہے ایک ایسے جالے کی طرح ہے, ایک ایسا فیبرک ہے جو بالکل ہی اتی سوکشم ہے, جو دکھتا نہیں ہے, اور وہ پورا پھیلا ہوا ہے پوری یونیورس میں. جیسے سائنس ہمیں آج کہتا ہے نا, کوانٹم سائنس کہتا ہے, کوانٹم فیلڈ تھیوری کے بارے میں بولتا ہے, کوانٹم فیلڈ آف انرجی کے بارے میں بولتا ہے, کوانٹم ویکیوم کے بارے میں بولتا ہے کہ ایوری تھنگ از مینیفیسٹنگ آؤٹ آف دیٹ کوانٹم فیلڈ آف انرجی. لیکن وہ انرجی ہمیں دکھتی نہیں ہے, وہ انرجی دکھتی نہیں ہے, لیکن پورا برہمانڈ اسی میں سے نکلتا ہے. للدت نے اسی کوانٹم فیلڈ آف انرجی کو انوبھو کیا ہے, اور للدت کہتی ہے شیو چھی زویل زال وہرویت. دیکھیے کتنا ویگیانک تتھیہ ہے, کتنا ویگیانک انوبھو ہے جو وہ ہمارے سامنے ساجا کر رہی ہے کہ شیو چھی زویل زال وہرویت, یعنی وہ پھیلا ہوا پوری یونیورس کو اس نے انوبھو کیا ہے کہ شیو جو ہے وہ ہر ایک جگہ واس کر رہا ہے. جیسے ایک برتن ہے, برتن کے اندر جیسے پاٹ ہے, پاٹ کے اندر اسپیس ہے, اس اسپیس میں ایئر ہے, لیکن وہ اسپیس جو ہے وہ اسپیس ہمیں دکھتی نہیں ہے, ہمیں تو پاٹ باہر سے دکھتا ہے, پاٹ کا جو باہری فزیکل اسٹرکچر ہے وہ دکھتا ہے اور اسی سے ہم اس کو ریلیٹ کرتے ہیں. لیکن اگر وہ پاٹ ٹوٹ جائے اس انر اسپیس کو کوئی نقصان نہیں پہنچتا. تو ہمارے اسی طرح للدت بھی کہتی ہے کہ شیو چھی زویل زال وہرویت کرنزن منشی تیرت ہے. کرنز مینز یہ استھی پنجر, اس پاٹ کی طرح ہے نا, اس گھڑے کی طرح ہے, اور اس کرنزن میں, اس سکیلٹن میں, اس پاٹ میں, اس باڈی میں وہ جو شیو ہے وہ اس اسپیس کی طرح واس کیے ہوئے ہیں. क्रंजन मुंशी प्रेरित किया था, यानी वो जो स्पेस की उसने बात की है, उस क्वांटम फील्ड की उसने बात की, उस एनर्जी की बात की जो दिखती नहीं है, वो इस स्थिपिंजर इस शरीर के अंदर वास कर रही है, लेकिन हमें दिखती नहीं है। लेकिन हम रिलेट किससे करते हैं? हम रिलेट करते हैं उसको अपनी इस बॉडी से। फिर कहती है जिंदने विछान अधिकार मरित, यानी हम लोगों को हम लोग सोचते हैं कि शिव को, हाँ हम शिव को जब एक्सप्लोर करेंगे, ढूंढेंगे, पता करेंगे या उसकी आराधना करेंगे, तो हम कहते हैं हाँ करेंगे, पहले मैं कुछ हो जाऊँ, पहले मैं कुछ बन जाऊँ, पहले मेरी प्रायोरिटीज़ बड़ी अलग तरीके की प्रायोरिटीज़ है, क्योंकि मैं फिज़िकल वर्ल्ड में रहता हूँ तो फिज़िकल अटैचमेंट्स मेरे लिए बहुत ज़्यादा इम्पॉर्टेंट हो जाती हैं, और ये जो अनुभव है जिसको मैं देख नहीं पाता हूँ, ये अनुभव मैं कहता हूँ ये बाद में करूँगा, इसलिए बुढ़ापे में करूँगा, ओल्ड एज में करूँगा। तो ललदेव कहती है ये ओल्ड एज वाला, ये डेफर करने वाला मैटर नहीं है, ये अभी वाला मैटर है, ये जो हमारा डिलेइंग वाला थॉट प्रोसेस है कि बाद में करेंगे या ओल्ड एज में करेंगे, ये एक सेल्फ डिसेप्शन है। तो वो हमें सचेत कर रही है कि जिंदने विछान अधकर मरित, अगर अभी आपने इसको अनुभव नहीं किया, लेकिन हम लोग अनुभव क्यों नहीं करते, कभी आपने सोचा होगा हम इसको डेफर क्यों करते हैं? क्योंकि हम जो अपनी आंखों से देखते हैं, क्योंकि हम फिजिकल वर्ल्ड में रहते हैं और फिजिकैलिटी जो हमें फिजिकल आईज से दिखती है, हम उसी पे विश्वास करते हैं। हमें फिजिकैलिटी में मंदिर, हमें फिजिकैलिटी में मस्जिद, गुरुद्वारे, चर्च, ये फिजिकैलिटी में दिखते हैं, इसलिए हम उसको वहीं ढूंढते हैं, हम उसको हवन में ढूंढते हैं, हम उसको उपवासों में ढूंढते हैं, हम फिजिकैलिटी में उसको ढूंढने का प्रयास कर रहे हैं। लेकिन ललदेव सचेत करती है हमें कि और तरीका है उसको ढूंढने का, और वो है इनर वर्ल्ड में जाने का। लेकिन वहाँ हम जा क्यों नहीं पाते? क्योंकि हमारा ईगो जो है एक वेल बन के खड़ा हो जाता है, वो हमें देखने नहीं देता, क्योंकि हमारी वो एबिलिटीज़, हमारे वो स्किल सेट्स, हमारी वो कॉम्पिटेंसी डेवलप ही नहीं हुई है कि हम उसको उस दृष्टि से भी देख सकें। इसलिए ललदेव कहती है जिंद ने उछन अधकर मरित, जिंद मतलब आपको इनर वर्ल्ड की ओर जाना है, अदरवाइज तो हम मरे ही हुए हैं। अगर हम फिजिकल वर्ल्ड में उसको देख रहे हैं तो हम फिर उसको रियलिटी में देख ही नहीं रहे हैं। तो ललदेव यही कहती है कि उसको अपने अंदर ढूंढने का प्रयास करना है, परंतु हमारा लोभ, मोह, अटैचमेंट्स, हमारी पावर, हमारी पोजीशन, हमारी जो ईगो है, ये हमें प्रिवेंट करती है उसको इमिजिएटली देखने में। तो वो यही कहती है जिंदने उछान अधकर मरित, पानमज पान कड़वे सैरित क्या। पानमज पान माने खुद के अंदर से उसको अनुभव करने का आप प्रयास करो, और उस ईगो को ट्रांसेंड करने का प्रयास करो, इसको पोस्टपोन मत करो, इसको अभी आप अपने एक्शन प्लान में लीजिए और स्टार्ट कीजिए उस अनुभव को करना। ये एक दिन का अनुभव नहीं है, परंतु अगर आप शुरुआत करेंगे तो आप देखेंगे जैसे जैसे आपका इनर फील्ड ऑफ कॉन्शियसनेस बढ़ना शुरू हो जाता है, आपकी जो एक्सपीरियंस है वो आपको नए आयामों, नए डायमेंशंस की ओर लेके जाएगी, और एक समय ऐसा आएगा जब आप उस शिवत्व को अनुभव करने का आनंद उठाओगे, और वो आपकी दृष्टि बदल देगा, वो आपका व्यवहार, आपकी पूरी परिकल्पना को एक नई दिशा देगा। नमस्कार।
2: Deutsche Bozan, 90.0 Radio Vitasta. Hamsafar Zindagi Hund.